हावील ने कहा, मेरे भाई अगर तुम मुझे वाकई कत्ल करना चाहते हो, तुम मेरी तरफ कत्ल के लिए अगर हाथ बढ़ाओगे तुम्हारी मर्जी, लेकिन मैं तो कुछ नहीं करूंगा, मैं नहीं, वरना मैं क्या हूं तो मैं भी तुम्हें मार सकता हूं, लेकिन इन्नी उरीदु अंतबू अभी इज्मी व इज्मिक फतकून मिन अस्हाबिन नार। उसने कहा फिर मैं ये चाहता हूं कि तू मेरे गुनाह भी ले जा, अपने गुनाह भी सब तेरे उते पड़े हो, तुम जहन्नमी बन जाओ, क्योंकि अल्लाह जालिमों को जरूर जहन्नम की सजा देते हैं। अब जनाब काबील ने क्या किया, इसलिए उलमा कहते हैं कि अव्वल ज़म्बिन उज़्निब फिस्समाइ अल-हसद व अव्वल ज़म्बिन उज़्निब फिल-अर्ज़ अल-हसद, कि आसमानों में भी पहला गुनाह क्या था कि इबलीस को आदम की अजमत पे हसद आया, और दुनिया में भी पहला गुनाह क्या था कि काबील को हाबील की बहन पे और हाबील की अजमत पे हसद आया। इसलिए अरब का मुहावरा है कि अल हुसूद ला यसूद, हासिल को कुछ नहीं मिलता, खुद जलता रहे। हसद बहुत बुरी बला। हसद का माना क्या होता है कि वो नेमत उससे निकल जाए और मुझे मिल जाए, इसका माना यह है कि अल्लाह के तकदीर के फैसले पे भी हासिल राजी नहीं। एक ये होता है कि आपने किसी की अच्छी गाड़ी देखी, अच्छा घर देखा, आपने कहा अल्लाह मुबारक करे, अल्लाह मियां इसको भी मुबारक फरमा, हमें भी अता फरमा, ये हसद नहीं होता। और खुश हो रहा है कि यार देखो मेरे भाई ने बड़ा अच्छा घर बनाया, मुसलमान है, भाई है, दोस्त है, और कहते हैं कि अल्लाह इसके घर में बरकत दे, लेकिन हमें भी अता फरमा, तेरे आगे को मुश्किल है। तो अब जनाब काबील ने फैसला कर लिया कि मैंने तो हर सूरत में कत्ल कर। उसने जनाब एक दिन छुप के इंतजार किया और देखा कि हाबील सो रहे थे, नींद में थे। तजा अब सखरतिन, एक पत्थर उठा के लाया काबील और मारा हाबील के सर पे, अपने भाई को वही कत्ल मार। यानी इंसानों में से यूं समझ लें कि सबसे पहला खून जो जमीन में बहा है वो हाबील का, और सबसे पहला खून बहाने वाला जो कातिल है वो काबील। और इसी के साथ ये भी आप देख लें कि सबसे बड़ा जुल्म जो है वो कत्ल है, और हुजूर पाक सल्लल्लाहु अलैहि वसल्लम की एक हदीस है कि ला युक्तल वहदुम जुल्मन, कोई शख्स क्यामत तक जुल्मन कत्ल नहीं होगा मगर अकाबील पर भी अल्लाह तबारक व तआला गुनाह लिखे। अव्वल मन सन्नल कत्ल, सबसे पहले जिसने कत्ल की बुनियाद रखी है, और ये कायदा है अल्लाह का कि आप अगर नेकी की बुनियाद रखेंगे तो क्यामत तक जितने लोग अमल करेंगे उस नेकी का आपको भी हिस्सा मिलेगा, और अगर आपने किसी बुराई की बुनियाद रखी है तो क्यामत तक जितने लोग वो गुनाह करेंगे आप पर भी वबाल है। इल्ला अलैहि किफ्लुन मिन, हजूर ने फरमाया कि जब तक क्यामत तक कोई कत्ल होगा तो काबील पर लिखा। अंदाजा, और इसी से यह भी अंदाजा करें कि सारी दुनिया में जहां सबब क्या था, हसद, और फिर इबलीस में क्या पैदा हुआ, तकब्बुर, असल तो हसद था, हसद के बाद पैदा क्या हुआ, तकब्बुर, अबा वस्तकबर, यहां भी अव्वल चीज क्या थी, हसद, उसके बाद क्या पैदा हुआ, तकब्बुर, और सबसे पहला जरीमा, जुर्म, गता, जम्ब जो दुनिया में किया गया वो कत्ल। और खुदा की शान देखो कि भाई भाई को कत्ल करो, भाई भाई का दुश्मन। जब कत्ल हो गया, अब जनाब यह हुआ कि कत्ल करने के बाद अब अकल आया कि मैंने भाई को तो कत्ल कर दिया है, लेकिन इसको किधर करूं, इसकी लाश कहां जाए। अब पर क्या पतवात लहू नफ्सुहू कत्ल अखीही फकतल فأصبح من القاصرين, लेकिन अब करूं क्या। तो साहब का रिवायात में आता है कि अपने भाई को उठाया और पहाड़ों में और गारों में और इधर फिर रहा है, कभी उधर जाता है, कभी उधर जाता है कि करूं क्या। इसलिए वो
علماء نے لکھا ہے کہ گناہ کی سب سے پہلی سزا یہ ہوتی ہے کہ اللہ عقل چھین دے. اس لیے آپ دیکھیں گے دنیا میں بڑے سے بڑے مجرم جو بڑی پلاننگ سے جرم کرتے ہیں اور بڑے بڑے مافیا ہوتے ہیں, بڑے بڑے گروہ ہوتے ہیں, ان کے پیچھے ان کے باقاعدہ تھنک ٹینک ہوتے ہیں, ان کو یعنی گائیڈ کرنے والے لوگ ہوتے ہیں, ان کو باقاعدہ پلاننگ کر کے دینے والے لوگ ہوتے ہیں, اور ایک ایک چیز پہ وہ بیٹھ کے ریسرچ کرتے ہیں کہ میرے ہاتھ کا کہیں نشان نہ لگ جائے, میرے پاؤں کا کہیں نشان نہ لگ جائے, میرے آنے جانے کا کسی کو پتہ نہ لگ جائے, میری وہاں حاضری کبھی کل کو ثابت نہ ہو سکے. یعنی عجیب عجیب انداز میں جرم کیے جاتے ہیں کہ بندہ سوچ ہی نہیں سکتا, لیکن پھر بھی مجرم کوئی نہ کوئی غلطی کرتا ہے جس کی وجہ سے پکڑا جاتا ہے. اگر وہ غلطی نہ کرے, اگر اس کا سسٹم سارا فول پروف ہو, تو پھر تو کبھی نہ پکڑا جائے نا وہ. لیکن وہ پکڑا جاتا ہے, اس کی وجہ کیا ہے کہ لازم جرم کی وجہ یہ ہے کہ اللہ کی مار پڑتی ہے اور عقل زائل ہو جاتی ہے اور بندہ کہیں نہ کہیں غلطی کرتا ہے. اور اسی لیے ایک بات یہ بھی یاد رکھیں کہ قرآن نے ہی ہمیں یہ ہدایت دی ہے کہ کسی کے قتل کے معاملے میں دخل نہ دو, قتل میں معاون بھی نہ بنو, کسی کے مساعد بھی نہ بنو, اشارہ کرنے والے بھی نہ بنو, چونکہ قتل اللہ کو بڑا ناپسند ہے. فلا یسرف فی القتل انہ کان منصورا, مقتول کی مدد جو ہے وہ اللہ کی ذات کا, جس کو کسی شاعر نے بھی کہا ہے کہ جو چپ رہے گی زبان خنجر لہو پکارے گا آستی کا. قتل نہیں چھپتا, خون خود بخود بولتا, خون میں اللہ نے بڑی طاقت ہے. اسی لیے کسی نے کہا تھا کہ ظلم جب فرانس اپنے جور و استبداد کے ساتھ پوری مسلم آبادی پہ ٹینک چلا کے ان کو اتنا یعنی ذبح کر رہا تھا کہ ٹینک جو تھے نا وہ خون مسلمانوں کے خون سے اور ان کے کٹے ہوئے اعضاء سے بھر کے رک جاتے, اس وقت کسی شاعر نے لکھا تھا کہ ظلم پھر ظلم ہے, بڑھتا ہے تو مٹ جاتا, ظلم پھر ظلم ہے, بڑھتا ہے تو مٹ جاتا ہے, اور خون پھر خون ہے, بہتا ہے تو جم جاتا ہے. اس لیے جس تحریک میں خون بہ جائے وہ تحریک کبھی ناکام نہیں. اس کا ایک نہ ایک دن کامیابی کا آتا ہے. جس درخت کے بنیادوں میں خون کی کھاد مل جائے نا, وہ درخت کبھی سوکھتے نہیں ہیں, وہ کسی نہ کسی حال میں ہرے رہے. اور اسی کے ساتھ حضور نے فرمایا کہ بشر القاتل بقتل ولو بعد حین, فرمایا جو قاتل کسی کو قتل کرے اس کو کہہ دو کہ تم نے بھی قتل ہونا ہے, چاہے کتنی مدت گزر جائے لیکن ہونا تم نے بھی قتل, اللہ معاف نہیں کرو. اور قتل انسانی اتنی بھیانک جرم

ना, लेकिन आपकी बीवी जो है वो नहीं बच सकेगी अल्लाह के अजाब से, क्योंकि वो खयानत करके इनके साथ मिल चुकी है और इनकी बर्बादी का वक्त जो है वो सुबह का वक्त है। और उलमा ने लिखा है मुफस्सरीन ने कि जब सुबह का वक्त हुआ अल्लाह ने हुक्म दिया फरिश्ते को जिब्रील अलैहि सलाम को और आपने अपने परों को दाखिल किया तो कुमिल अर्ज उन बस्तियों के बिल्कुल नीचे जो जड़ें थी वहां से अपने परों पर उठाया हजरत जिब्रील अलैहि सलाम ने। और हदीस मुबारक में आता है इतने आसमान के करीब हो गए कि अन्नल मलाइका तसमिया निबाह किलाबिहिम कि हत्ता के फरिश्तों ने भी उनके कुत्तों की भौंकने की आवाजें और उनके मुर्गों की आवाजें सुनी। और बाद रिवायत में है कि अन्नहुम समिउ तस्बीहल मलाइका इन्होंने भी मलाइका की तस्बीह की आवाजें सुनी। जब इतने ऊंचे चले गए अल्लाह ने हुक्म दिया उलट अब इतनी दूर से फरमाते हैं फलम्मा जा अम्रुना जा अल्लाह आलिहा साफिलहा कि जब अल्लाह का हुक्म आ गया वक्त मुकर्रर आ गया फिर उठा के ऊंधा गिराया गया व अंतरना अलैहा हिजारतन मिन सिज्जीलिन मंदूद और अल्लाह ने हुक्म दिया कि पत्थरों की बारिश करो इन पर और लगातार पत्थर बरसाओ मुसब्बमतन इंद रब्बिका और हर पत्थर पे निशानी है हर पत्थर पे नाम लिखा हुआ है कि ये फला पे लगना है फला पे पहुंचना है वमा ही अमीन ताजिबीन बिबईद। और दूसरी जगह कुरान कहते हैं वह अंतरना अलैहिम मतरा फसा मतरुल मुंजरीन अल्लाह पाक ने फरमाया कि फिर हमने हुक्म दिया कि इन पे पत्थरों की बरसात कर दो। अल्लाह पाक फरमाते हैं मेरा महबूब देखो कि फिर उन पे कैसी हलाकत के पत्थर बरसे। और तीसरी जगह कुरान कहते हैं फज़ूकू अज़ाबी अल्लाह ने हुक्म दिया चखो अब मेरा अज़ाब। अब अल्लाह ने मुख्तलिफ सूरतों में उनका जिक्र किया है तो नतीजा ये निकला कि पूरी की पूरी कौम जो थी वो बर्बाद तबाह कर दी गई एक बंदा भी उनसे बाकी नहीं। अच्छा इसी तरह देखें खुदा की कुदरत अल्लाह के कुरान की हिकमतें। कुरान कहते हैं कि अल्लाह ने उनको अजाब कैसा दिया कि जअलना आलिहा साफिलहा इसको कहते हैं अजाब मिन जिन्सिल अमल कि जैसे वो लड़कों को उल्टा करते थे वही अजाब अल्लाह ने दिया कि ऊपर ले जाके गर्दन के बल गिरा के उल्टा करके मारा कि जैसे तुमने गुनाहों में हरकत की है उसी तरह हम तुम्हें अजाब। इसीलिए है कि जैसे कोई गुनाह करता है तो फिर उसी किस्म का अजाब दिया जाता है। जैसे हदीसों में आता है कि कोई आलिम अगर आदमी हक न कहे तो फिर उनको सबसे पहले लगाम जहन्नम में दी जाएगी क्योंकि उसने अपनी जबान को हक के लिए इस्तेमाल नहीं किया। इसीलिए यानी जैसा जैसा कि उसने अमल किया है उसी तरह की सजाएं दी जा रही हैं क्योंकि उनके गुनाह का तरीका ये था उनके बर्बादी का आमाल का तरीका ये था तो अल्लाह ने उन पर अजाब भी ऐसा किया। और वो अजाब जो है दूसरी जगह कुरान कहते हैं कि इन फी ज़ालिका लआया ऐसे वाकयात में निशानियां हैं इबरते हैं मौअज़ते हैं कि जब तुम वहां से गुजरो तो नसीहत पकड़ो कि ये वो जगह है जहां अजाब आया था और ये वाकयात देखो कि उन पे क्यों अजाब आया। अगर आज वही काम हम करेंगे वही अजाब हम पे भी आ जाएंगे और अगर हम उन कामों से बचेंगे तो हम भी अल्लाह तबारक व तआला के अजाबों से महफूज हो जाएंगे। वआखिरु दावाना अल्हम्दुलिल्लाह रब्बिल आलमीन। अब सैयदना सिद्दीक रज़ी अल्लाह तआला अन्हु चले हजरत उस्मान के पास आए उन पे इस्लाम पेश किया फअस्लम उस्मान हजरत उस्मान भी मुसलमान हो गए। फिर हजरत साद इब्ने अबी वक्कास के पास आए उन पे इस्लाम पेश किया हजरत साद भी मुसलमान हो गए। अब्दुल रहमान इब्ने औफ के पास आए उन पे इस्लाम पेश किया वो भी मुसलमान हो गए। हजरत तलहा के पास आए उन पे इस्लाम पेश किया वो भी मुसलमान हो गए। और इसी तरीके से अब यानी जो इस्लाम फैलना शुरू हुआ तो लोग सैयदना अबू बकर के हाथ पे इस्लाम ला रहे और फिर फुकरा में से ज़ोफा में से हजरत अम्मार यासिर समैया सुहैब खब्बाब ये सब इस्लाम ले आए। हजूर सल्लल्लाहु अलैहि वसल्लम ने अब अल्लाह के हुक्म के मुताबिक क्योंकि अब तो अल्लाह ने हुक्म दे दिया था ना कि अंजिर अब तो लोगों को डराए अब तो लोगों को दावत दें अब तो आप लोगों को पैगाम इलाही पहुंचाएं और दावत तौहीद दें और जो ना माने उनको अजाब जहन्नम से डराएं
کیونکہ نبی کا تو وظیفہ ہی بشیر و نذیر ہوتا ہے کہ ماننے والوں کو بشارت دے اور انکار کرنے والوں کو ڈرائے. تو حضور صلی اللہ علیہ وسلم کے بارے میں آتا ہے کہ آپ نے ایک دن یہ کیا کہ صبح صبح جو تھا جبل ابی قبیس پہ چڑھ گئے. آپ تو جانتے ہیں یہ مکہ کا حجر اسود کے سامنے جو پہاڑ ہے جس پہ اب محلات بنے ہیں یہ جبل ابی قبیس, اور اس پہاڑ کی بھی اپنی شان ہے کہ ھذا اول جبل وضع علی الارض, یہ دنیا کے پہاڑوں میں سب سے پہلا پہاڑ ہے جو زمین میں رکھا گیا, باقی پہاڑ سب بعد میں رکھے. حضور صلی اللہ علیہ وسلم جبل ابی قبیس پہ چڑھے, اور عربی زبان میں اس زمانے میں رواج تھا کہ اگر صبح کے وقت میں یا کوئی خطرناک بات کہنی ہو, لوگوں تک پہنچانی ہو, تو سپیکر یا مواصلات کے ذرائع تو نہیں تھے, لوگ اونچی جگہ پہ کھڑے ہو جاتے اور کہتے وا صباحا. اب حضور نے دو تین دفعہ جب آواز لگائی سارے مکے والے بھاگے, کیونکہ وہ تو جانتے تھے کہ اللہ کا نبی ہے محمد رسول اللہ. نبی نہیں مانتے تھے کہ صادق الامین تو مانتے تھے کہ سچا ہے, امانت والا ہے, دیانت والا ہے, اور جس نے 40 سال میں کبھی اپنی زبان مبارک سے غلط بات نہیں کی, اور وہ کبھی پہاڑ پہ نہیں چڑھے, اور انہوں نے ایسا تو کبھی نہیں کیا. سب کے سب قریش دوڑے, بنو ہاشم دوڑے, بنو مخزوم دوڑے, سب دوڑے. آئے تو کیا دیکھتے ہیں کہ سرکار دو عالم صلی اللہ علیہ وسلم سیدنا محمد الرسول اللہ پہاڑ پہ کھڑے ہیں, اور سارے قریب آ گئے, اور آپ نے فرمایا کہ سرداروں, قریشیوں, مکے والوں, ایک بات بتاؤ, اگر میں تمہیں یہ خبر دوں کہ اس پہاڑ کے پیچھے تمہارا دشمن جو ہے لشکر لے کے بیٹھا ہوا ہے اور حملہ کرنے والا ہے, کیا تم میری خبر کو مان لو گے؟ تو انہوں نے کہا کہ جی بالکل مان لے. یعنی اتنی بڑی اہم خبر کہ بھی پہاڑ کے پیچھے دشمن فوجیں لے کے یہاں تک پہنچ گیا ہے, ابھی بس چڑھائی کرے گا تم پر, اتنی بڑی خبر اگر میں دوں تو میری خبر کو مان لو گے؟ انہوں نے کہا جی بالکل مان لیں گے, کیسے نہیں مانیں گے. ما جربنا کا الا صادقا عادلا, ہم نے تو 40 سال میں حضور آپ کو سچا پایا, ہم نے تو آپ کو عدل والا, انصاف والا پایا ہے, کبھی آپ کی زبان مبارک سے ہم نے کوئی جھوٹھی بات سنی نہیں, کیسے نہیں مانے؟ تو حضور نے فرمایا پھر سنو, میں تمہیں ایک کلمہ سکھلاتا ہوں, اگر وہ تم مان لو نا, صرف عرب تو عرب, عجم بھی تمہارے غلام ہو جائیں. صرف عرب نہیں, عرب تو معمولی سی بات, قد دانت لکم العجم, پورا عجم تمہارے دروازوں پہ سر نگو ہو جائے گا. تم نے کہا علمنا یا رسول اللہ, علمنا یا محمد, جلدی کریں بتائیں ایسا کون سی بات ہے, ہم تو بالکل ماننے کے لیے تیار ہیں, کیونکہ عربوں کو سرداری کا تو بڑا شوق تھا نا.